0: السلام علیکم.
1: السلام علیکم.
0: نو دیہے کہ میں گٹس تی بہ ایف ایم گے می ہائی ہن تیرے نوارا اوفا ور ور باج ور دوہ کنگے دے راج ہندو نا گے مولنگ آ شو یا کا کال گم گے ہن تیرے نامی اد می بدل کری رملا
1: دے گل گن مزنا می فیشنو آ دوس سگم گے ہن تیرے نہ ہم ور اوفا ور دوہ گے گتو گا وانی کما می امید کرنی می فیشنو آ دوس می می مہون ہا ون دوس ساستے کے سالے صاحب نہ ہر گے سوکے دا مہون اشار ون دوس ہفتہ گے بدھ دوس می ए मम्मी फेशोन दुवस हुरिहा गोतक विस्का मिया कुरमट काळगु मेंगे हुन तिरिंग हमवर मसे के कुरान दुहा का मिया दुस हदाणिक मम्मी उम्मीद कुरनी हुरिहा हुन तिरिने स्वरं उफावे दुहा कंगे देन अळगु मेंगे हुरिहा गोतक विस्का मिया हुरिहा गोतक कुम सुफावे हुरिहा का मे विस मी प्लेन कुरि कंग कंग मिया दु कुरेवे का दुहा कंग हदाणिक मळगु मेंगे पलानी
0: मिया दु के देन माले मौसम बला लाय रोग फेशुन देन मांग ख गो हेनु होनु दु हेग गे गोतु ग मि फेशुनी एने मेस मि दुस वर की देन राज्य के हिसाब तक विस विसार दुस कोले खम बाति वे गेन देन विसार मि मौसम गन बदल तक वर बड समाल कन देन जे हेने आ मे टोफी हम स्लापा कुरने कुरियंग दुस तक की विस विसार दुस तक वाणे कम
1: अगुनेगे शोगे तेरे ग हम फदा मालूमात से हु तेरे ना हिस्सा कुरन ओन्नाने दुहा दुहेगे दे फेशुम बेनो वाणे मुहे मालूमात हिस्सा कुरान एगे तुरो हम कोमे दुहा के सगन में एके के मालूमात फोर को दे बाय बात है हिमनाल दे गन कुरिया गेंदा दुहे गो तो मिने हे मियद खास को अगुने गेस ते बात है शोगे तेरे के हिमनाल दे ना अगुने गे हु तेरेगे बारे में सोन्नाने हे मिहार फिश के दे फ्रुना अगुने गे मिशो गन नोट कुरन कुरिया गेंदे वेने पीएसएम एआ मेदुरे को शोगे बारे लवम बेन लवाकम गवाने म नोट कुरवाई
0: TFM 91 message kuraban message kuraba farata go tere bai farata kalumen mi gadi ga fursat tera lawaikum fashama
1: lawaikum fashana augmen ge komme do hege mi fesho me onani for ge da lawaikum de mi hama nidi mood filwa laane ka lawaika hede to mi kolum balani henno den lawe request kuraba farata ko hama e farata kan embe kam da lawe mi gadi ga nidi mood ek mi on astu badal annani ke lawata ko hagi ga to ge hemi embe kam da lawe ka request kurevi malgmen irat kurevi agula lawa ka da kalma for request kuraba lawes ke nste na henno fashama tibuna he lawe kundo lawe ka fosho ge kurem hori baate ka ki gaun me batal kuran